0: جناب شبیر عزیزی کے نشار کے ساتھ سامعین آج کا اردو پروگرام یہیں پر ختم ہوتا ہے، ہمیں اجازت دیجیے۔ معاون تمام محمد فرخ جمال، پیشکش تھی جناب نور محمد کی۔ آج کا اردو پروگرام آپ کی سماعتوں کے لیے آکاشواڑی گورکھپور مرکز پہ تیار کیا گیا تھا۔
1: ابھی آپ سن رہی تھی اردو پروگرام۔
2: केवल काली पुतली का दान ज्योति दान, नेत्रदान को परिवार की परंपरा बनाएं, नेत्रदान का संकल्प आज ही लें। ज्योति वह अमूल्य उपहार है जो आप ही दे सकते हैं। दृष्टि के आनंद को बांटिए, जीवन जीते रक्तदान, मरणोपरांत नेत्रदान।